0: یہ آنے والی مردم شماری کے آبادی کا اندراج کے عمل کا حصہ ہے۔ ہمارے جموں کے نامہ نگار نے خبر دی ہے کہ آج سے مخصوص علاقوں میں رہائشیوں کو ڈیجیٹل اندراج کے عمل کے ذریعے اپنی تفصیلات درج کرانے کی سہولت فراہم کی جائے گی۔ یہ سہولت جموں کشمیر کے 1115 گاؤں اور 3 میونسپلٹیوں اوری، گلمرگ اور کشتواڑ کے لوگوں کے لیے دستیاب ہوگی۔ مردم شماری کے چیف پرنسپل آفیسر امیت شرما نے کہا ہے کہ حکام اس مہم کے لیے پوری طرح تیار ہیں۔ انہوں نے آبادی کے اندراج کے عمل کو مردم شماری کا سب سے اہم مرحلہ قرار دیا ہے۔ امتحان منعقد کرانے والی قومی ایجنسی این ٹی اے نے یو جی سی نیٹ امتحان کے انگلش، کامرس اور سوشیولوجی کے 3 پیپر کا دوبارہ ٹیسٹ کرانے کا اعلان کیا ہے۔ ان تینوں پیپروں کا امتحان اس لیے کرایا جا رہا ہے کیونکہ ان پیپروں میں بہت سی غلطیوں کے بارے میں شکایات موصول ہوئی تھیں۔ این ٹی اے نے کہا ہے کہ انگلش کا پیپر ایک شفٹ میں صبح 9 بجے سے دوپہر 12 بجے تک 9 ستمبر کو کرایا جائے گا، جبکہ اسی روز کامرس کا پیپر 2 شفٹ میں سپہر 3 بجے سے شام 6 بجے تک کرایا جائے گا، اور سوشیولوجی کا پیپر 10 ستمبر کو ایک ہی شفٹ میں صبح 9 بجے سے دوپہر 12 بجے تک کرایا جائے گا۔ این ٹی اے نے جونیئر ریسرچ فیلوشپ ایوارڈ اسسٹنٹ پروفیسر کے لیے اہلیت اور پی ایچ ڈی پروگرامز کے داخلے کے لیے 87 مضامین میں 22 سے 30 جون تک یو جی سی نیٹ 2026 کے امتحانات منعقد کرائے تھے۔ این ٹی اے نے ایک کمیٹی تشکیل دی ہے تاکہ ان غلطیوں کی انکوائری کی جا سکے۔ کمیٹی نے سفارش کی ہے کہ ایک منصفانہ اور غلطیوں سے مبرہ امتحان کے مفاد میں ان تینوں پیپروں کا امتحان دوبارہ کرایا جانا چاہیے۔ جھارکھنڈ میں جے پی ایس سی اور جے ایس ایس سی امیدواروں کا احتجاج آج 24ویں دن میں داخل ہو گیا ہے۔ طلبہ بھرتی کے امتحانات میں مبینہ بے ضابطگیوں پر اپنا احتجاج تیز کر رہے ہیں۔ حکومت اور طلبہ کے نمائندوں کے درمیان بات چیت کا تازہ دور آج شروع ہو رہا ہے۔ پیش ہے ایک رپورٹ۔
1: جے پی ایس سی جے ایس ایس سی طلبہ نے کل رانچی میں جے پال سنگھ منڈا اسٹیڈیم سے البرٹ اکا چوک تک احتجاج مارچ نکالا، اور وزیر اعلیٰ ہیمنت سورین، کانگریس لیڈر راہل گاندھی اور آر جے ڈی لیڈر تیجسوی یادو کے پتلے نظر آتش کیے۔ طلبہ نے ریاستی سرکار کے خلاف بھی نعرے بازی کی اور بھرتی کے عمل میں مبینہ بے ضابطگیوں، جے پی ایس سی اور جے ایس ایس سی کے امتحانات کو منسوخ کی جانے کی اپنی مانگ کو دہرایا، اور بھرتی کے امتحانات میں بے ضابطیوں کی سی بی آئی جانچ کی مانگ کی۔ اسی دوران ریاستی سرکار نے مذاکرات کے ذریعے اس مسئلے کو حل کرنے کی اپنی ایک اور کوشش کا آغاز کیا ہے، اور اس سلسلے میں آج دوپہر 2 بجے مظاہرہ کرنے والے طلبہ کو بات چیت کے لیے مدعو کیا ہے۔ طلبہ کو اپنے قانونی مشیروں کے ساتھ بات چیت میں شامل کرنے کی بھی اجازت دی گئی ہے۔ ریفارم منچ نے کہا ہے کہ اگر سرکار طلبہ کی مانگیں پوری کرتی ہے تو ایجیٹیشن ختم کرنے کی جانب اقدامات کیے جا سکتے ہیں، ورنہ احتجاج جاری رہے گا۔ طلبہ نے 20 اگست کو وزیر اعلیٰ کی رہائش گاہ کے باہر احتجاج کرنے کا پہلے ہی اعلان کر دیا ہے، لیکن قطعی فیصلہ دیویندر ناتھ مہتو کی صحت اور آج کی بات چیت کے نتیجے پر منحصر ہوگا۔ رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
0: ایئر انڈیا نے اعلان کیا ہے کہ اس کی وشاکھاپٹنم کی تمام پروازیں آج سے بھوگاپورم میں واقع الوری سیتاراما راجو بین الاقوامی ہوائی اڈے سے چلائی جائیں گی۔ ایک پریس ریلیز میں ایئر انڈیا نے بتایا کہ وہ بھوگاپورم اور دلی کے درمیان ہفتے وار 14 پروازیں جاری رکھے گی۔ 77,342 مربع میٹر پر محیط یہ نیا ٹرمینل مسافروں کو بہتر سہولیات فراہم کرتا ہے۔ حکومت نے کہا ہے کہ پی ایم گتی شکتی پہل کے تحت اب تک 18.66 لاکھ کروڑ روپے کی تخمینہ لاگت کے ساتھ مختلف وزارتوں کے بنیادی ڈھانچے کے 396 پروجیکٹوں کو منظور کرنے کے لیے سفارش کی گئی ہے۔ اس کے لیے کامرس اور صنعت کی وزارت نے کہا ہے کہ ان پروجیکٹوں میں 256 پروجیکٹوں کو منظوری دی گئی ہے اور ان میں سے 198 پروجیکٹ زیر نفاذ ہیں۔ اس نے مزید کہا ہے کہ ان پروجیکٹوں کا نیٹ ورک پلاننگ گروپ این پی جی میکانزم کے ذریعے قدر و قیمت کا اندازہ لگایا گیا ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ بھارتی موسمیات محکمہ آئی ایم ڈی نے آج مغربی بنگال کے گنگوتری اور اڈیشہ میں شدید سے انتہائی شدید بارش کے لیے ریڈ الرٹ جاری کیا ہے۔ محکمے نے اگلے 2 دن کے دوران اروناچل پردیش، چھتیس گڑھ، جھارکھنڈ، اتر پردیش، مشرقی مدھیہ پردیش، ہماچل پردیش، جموں کشمیر، لداخ اور اتراکھنڈ میں بھی اس طرح کے حالات رہنے کی پیش گوئی کی ہے۔ موسمیات محکمے کے مطابق آج آسام، میگھالیہ، بہار، ہریانہ، چنڈی گڑھ اور دلی میں بھی شدید بارش کا امکان ہے۔ उसने ये भी कहा है कि अगले दो दिन से तीन दिन के दौरान अंडमान निकोबार जजीरे, आंध्र प्रदेश, उड़ीसा, तमिलनाडु, पुदुचेरी और कराईकल में गरज चमक के साथ छींटे पड़ने का इम्कान है, जबकि इसी तरह के हालात मेघालय, नागालैंड, मणिपुर, मिजोरम, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखंड और विदर्भ में भी रहने की पेशगोई की है। उड़ीसा में शदीद बारिश का इम्कान है क्योंकि आज खलीज बंगाल के ऊपर हवा का कम दबाव और शदीद हो सकता है, जिससे शिमाली जिलों में सैलाब की सूरत हाल मजीद खराब होने का खतरा है। महकमे मौसमियात IMD ने 4 जिलों के लिए रेड अलर्ट और 11 जिलों के लिए ऑरेंज अलर्ट जारी किया है और शिमाली उड़ीसा में कई मकामात पर शदीद से बहुत शदीद बारिश का इम्कान जाहिर किया है। दरियाओं में तुगयानी और लाखों लोगों के मुतासिर होने के पेश नज़र रियासती हुकूमत ने राहत कार्रवाइयों में इजाफा कर दिया है। वज़ीर आला मोहन चरण मांझी आज सैलाब से मुतासिरा भद्रक और जाजपुर जिलों का फजाई जायजा लेंगे। मजीद तफसील हमारे नामा निगार से।
1: सैलाब से मुतासरा इलाकों में सूरत हाल खराब है। कई शुमाली जिलों के इलाकों में पानी भर गया है। रियासती हुकूमत ने मुतासरा जिलों में अफसरान की छुट्टियां मनसूख कर दी हैं और 3 IAS अफसरान को तैनात किया है ताकि भद्रक, बालासोर और जाजपुर में राहत और बाजाबाद कारी के काम में तालमेल बरकरार रखा जा सके। एहतियाती कदम के तौर पर मयूरभंज, केवनझार, भद्रक, जाजपुर और बालासोर में आज स्कूल और तालीमी इदारे बंद रहेंगे। माहीगीरों को मशवरा दिया गया है कि वो कल तक समुद्र में ना जाएं। बालासोर जिले के जालेश्वर में 2 अफराद की मौत हो चुकी है। भुवनेश्वर से प्रकाश दास की रिपोर्ट के साथ खबरनामे के लिए मैं हुसैन अख्तर।
0: पूंछ जिले में मंडी तहसील के राजपुरा गांव में कदीम बाबा बुद्ध अमरनाथ मंदिर के लिए 12 दिन तक चलने वाली सालाना श्री बुद्ध अमरनाथ यात्रा आज सख्त सिक्योरिटी इंतजाम के दौरान शुरू होगी। ये यात्रा 28 अगस्त तक जारी रहेगी और रक्षाबंधन को इख्तिताम पजीर होगी। हुकाम ने पूंछ राजौरी और राहदारी रास्तों पर सख्त कसीर सतही सिक्योरिटी और निगरानी बढ़ा दी है। ये यात्रा पूंछ जिले के मंडी तहसील में राजपुरा गांव में वाकई भगवान शिव के कदीम बुद्ध अमरनाथ मंदिर में श्रावण के मानसून पवित्र महीने के दौरान हर साल मुनाकिद होती है। पेश है एक रिपोर्ट।
2: लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने इंतहाई सख्त सिक्योरिटी इंतजाम के आज सुबह पूंछ के सरहदी जिले की जानिब जम्मू में भगवती नगर यात्री निवास से यात्रियों के पहले जत्थे को रवाना किया। राजौरी और पुंछ के सरहदी जिलों के राहदारी रास्तों पर सख्त सिक्योरिटी और निगरानी बढ़ा दी गई है और जम्मू कश्मीर पुलिस के खसूसी ऑपरेशन ग्रुप के दस्ते दशनमी अखाड़ा जैसे ठहरने के मकामात के नज़दीक तलाशी और तस्दीक की कार्रवाइयां अंजाम दे रहे हैं। अकीदतमंदों के दस्ते पुलिस मुहाफिजों की निगरानी में पेश कदमी करेंगे। जिला इंतजामी और मकामी इदारों ने वाटर प्रूफ खेमों और कम्युनिटी किचन, पार्किंग और हिफ्जान सेहत मकामात समेत सभी इंतजाम मुकम्मल कर लिए हैं। जम्मू कश्मीर से एन गुलशन रैना की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
0: भारत के बैडमिंटन खिलाड़ी आज नई दिल्ली के इंदिरा गांधी इंडोर स्टेडियम में BWF बैडमिंटन आलमी चैंपियनशिप में अपनी मुहिम का आगाज करेंगे। खवातीन के सिंगल्स में दुनिया की साबिक चैंपियन और 9वें दर्जे की खिलाड़ी पीवी सिंधु आयरलैंड के सूफिया नोबेल का सामना करेंगी, जबकि खवातीन के डबल्स में ट्रेसा जॉली और गायत्री गोपीचंद की जोड़ी पहले राउंड में स्पेन की पौला लोपेज और लूसिया रोड्रिक्स का मुकाबला करेंगी। शाम में भारत के आयुष शेट्टी मर्दों के सिंगल्स के जुमरे में चीन के दुनिया के नंबर एक खिलाड़ी और मौजूदा चैंपियन ओशिक यूकी के खिलाफ खेलेंगे। मर्दों के डबल्स के जुमरे में सत्विक साईराज रंकी रेड्डी और चिराग शेट्टी की भारतीय जोड़ी पहले ही एक बाय हासिल करने के बाद दूसरे राउंड में पहुंच गई है। मर्दों के क्रिकेट में भारत आज श्रीलंका के खिलाफ गाले बैन अल-अक़वामी स्टेडियम में सीरीज के पहले टेस्ट मैच के तीसरे दिन अपनी पहली इनिंग का दोबारा आगाज करेगा। भारत ने कल के खेल के अख्तितम पर 9 विकेट के नुकसान पर 460 रन बनाए थे। प्रसिद्ध कृष्णा और कुलदीप यादव अभी क्रीज पर ही हैं। इससे कबल देवदत्त पुडिकल ने शानदार सेंचुरी बनाते हुए 167 रन का स्कोर किया, जबकि KL राहुल ने 82 और ध्रुव जुवेल ने 51 रन का शानदार स्कोर किया। मर्दों की हॉकी में आज नीदरलैंड्स में वाग्नेर हॉकी स्टेडियम में भारत की टीम सेकंड पूल के डी के अपने मैच में इंग्लैंड का सामना करेगी। इसका मकसद FIH हॉकी वर्ल्ड कप 2026 में अपनी जीत के सिलसिले को जारी रखना है। आकाशवाणी का खबरों का शोभा हिंदी और अंग्रेजी में बराह रास्त नशर होने वाले अपने फोन इन प्रोग्राम पब्लिक स्पीक में आज रात 9:30 बजे गुमराहकुन लेबलिंग और सारिफिन के हुकूक से मुतालिक बेदारी के मौजू पर एक तफसीली